0: اچھا گا سکتا ہے. آئی یوز ٹو ٹیل میری بیٹی کو, میں نے بولا ایک دن, وہ بولنے لگی یہ ان کو دنیا کے آتا ہے, ان کو شیئر مارکیٹ آتا ہے, ان کو اکاؤنٹنگ آتی ہے, ان کو پورا بزنس رن کرنا آتا ہے. میں نے بولا یو این آرٹسٹ, تم جیسی وہ پینٹنگ کر سکتی ہے کیا؟ تمہارے جیسا وہ گا سکتی ہے؟ یو آر اے کلاسیکل سنگر, یو آر اے پینٹر, تو اس میں ایک ہے, اس میں ایک ہے. لیکن نہیں, اس نے تم کو مکہ مارا اور تم چپ کیوں رہے؟ وہ کتنا اسٹرانگ ہے؟
1: کمپٹیشن اینڈ
0: کمپیریزن.
1: تو یہ ساری چیزوں سے پھر ڈیسٹینی میں آ رہا ہے نا پربھاؤ اس کا, لیکن کیونکہ بھاگیہ میں آج جیلسی بھی ہوگی, دکھ بھی ہوگا, انفیریورٹی کمپلیکس بھی آئے گا کہ ادر پیپل آر بیٹر دین می. کیونکہ بچپن سے مجھے یہ بلیف سسٹم نہیں کسی نے کریٹ کیا, آئی ایم اے یونیک سول. یہ نہیں سکھایا ہی نہیں کسی نے. آئی ایم اے سول, مائی کوالٹیز آر پیورٹی, پیس, لو. باقی سب تو اسکلز اینڈ ٹیلنٹس ہیں. یہ بھی نہیں سکھایا. اسکلز اینڈ ٹیلنٹس کو ہی میری آئیڈینٹی بنا دیا, میرے مارکس کو میری آئیڈینٹی بنا دیا, میری ڈگری کو, میرے پروفیشن کو میری آئیڈینٹی بنا دیا. ویلوز اینڈ پرنسپلس یہ بتایا ہی نہیں. اور پھر جب کوالٹیز ویلوز کی بات بھی کی تو وی تھاٹ وی ہیو ٹو گیٹ اٹ فرام سم ویئر. پیار کسی اور سے ملے گا, رسپیکٹ اوروں سے ملے گی, وشواس اوروں سے ملے گا. مجھے یہ کرنا ہے, یہ میری انہیرنٹ نیچر ہے, یہ نہیں سکھایا. تو یہ بلیف سسٹمز ہونے سے آج ہم اپنے ڈیسٹینی کو چیک کر لیں. اب آپ نے جو پڑھ کے سنایا لا آف اٹریکشن,
0: جی,
1: بیکاز موسٹ آف اس ٹوڈے آر اویئر اباؤٹ دا لا آف اٹریکشن, لیکن صرف اس کو ٹھیک طرح سے انٹرپریٹ نہیں کیا. سو وی تھاٹ لا آف اٹریکشن مینس وٹ ایور آئی وانٹ اسٹرانگلی,
0: I have to visualize that.
1: I have to visualize that and I will get it. And aapne jo padha ki law of attraction is not what you want.
0: It is what you are.
1: It is what you are. Just look at the line. Means you will attract what you are. Ab agar main kahu mujhe ye banna hai. This is what I want. Mujhe itna paisa kamana hai is what I want. But what I am is a personality of doubt. اب وانٹ تو میرے اندر ڈاؤٹ کرنے کی نیچر ہے, پتا نہیں میرے سے ہوگا کہ نہیں, ہاں اور میرے سے بیٹر ہے. دس از ہو آئی ایم, مینس دس از مائی تھاٹس. جب میں اس ٹارگیٹ کے بارے میں سوچتی ہوں, آئی کریٹ ویری پاور فل پازیٹو تھاٹس. نہیں نہیں, مجھے کرنا ہے, مجھے بننا ہے. لیکن جو میری پرسنالٹی ہے, میری تھاٹ پروسیس ہے, وہ ڈاؤٹ کرنے کی ہے, وہ لو سیلف کانفیڈینس کی ہے, آتم وشواس کی کمی ہے, ہین بھاونا ہے اپنے بارے میں, دوسروں کو دیکھنے کی عادت ہے, دوسروں جیسا بننے کا سنسکار ہے, دوسروں کو کاپی کرنے کا سنسکار.
0: یہ جو لا آف اٹریکشن کی آپ جو بات کر رہی ہیں ابھی, تو لاکھوں کروڑوں روپے کی کتابیں بکتی ہیں, لاکھوں کروڑوں روپے کی ٹکٹس بکتی ہیں, لوگ اس کے کیا شیویر, مطلب جو بھی ہے,
1: ریٹریٹس, ورک شاپس کرتے ہیں.
0: بٹ انہوں نے یہاں یہ کہا کہ آپ بس اس کو امیجن کیجئے کہ مجھے اوارڈ مل رہے ہیں, میں بڑی گاڑی میں گھوم رہا ہوں, اور یہ دیکھیے اپنے ہو جائے گا.
1: اور اسی لیے آج بہت سارے لوگ کہتے ہیں میں نے وہ کیا لیکن وہ ہوا نہیں, میں نے ویژولاز کیا.
0: مجھے یہ پوائنٹ آپ کا بہت پسند آیا کہ میں نے کیوں کیا, دیکھا کہ بازو والے کو مل گئی اس کی جیلسی میں. I am jealous, but what I want is that car.
1: Right.
0: تو انہوں نے کتابوں میں یہ لکھا ہے کہ ایک عورت جاتی تھی, روز ویژولاز کرتی تھی کہ شو روم میں گاڑی دیکھی, لال گاڑی, کہ میں اس گاڑی کو چلا رہی ہوں, گاڑی کو چلا رہی ہوں, ایک دن مجھے وہ گاڑی مل گئی.
1: Right.
0: ایک جادو ہے.
1: See, آپ جو ایک ایم رکھیں گے, نہیں جادو نہیں ہے. جیسے آپ نے ایک ایم رکھا کہ مجھے ایکٹر بننا ہے, تو بن گئے نا.
0: میں جیلسی سے نہیں بنا نا.
1: نہیں, سپوز ایک جینوئن ایم,
0: میں نے محنت کی نا,
1: تو محنت
0: میں فوٹو کھینچی, فوٹو کھینچ کے دیکھا کہ ویدر میں فوٹو جینک ہو کے نہیں, باقی دوسرے فوٹوگراف لگا کے دیکھے, اپنی ہائٹ دیکھا, پھر ریڈیو اسٹیشن گیا, ریڈیو اسٹیشن میں اپنی وائس ٹیسٹ کی, اسٹیج شوز کی حیدرآباد میں, رویندر بھارتی میں لوگوں کو انوائٹ کیا, ان کی اوپینین لیے, پھر فلم انسٹیٹیوٹ گیا.
1: لیکن یہ سب کچھ کیا, اور یہ سپوز بہت لوگ کرتے ہیں,
0: تو
1: یو ول گیٹ واٹ یو آر. اس کو دیکھیں
0: تو میں واٹ ایم آئی, اس میں میں کیا تھا, مجھے کیوں ملا,
1: از ول پاور. واٹ ایم آئی از ڈیٹرمینیشن, دڑھتا کی شکتی, اسٹرانگ اسٹرینتھ, کمپرومائز نہیں کروں گا میں کہیں بھی. यू विल गेट वॉट यू आर नॉट वॉट यू वॉन्ट.
0: ये शक्ति तो फिर उसमें है जब वो एडमिशन फॉर्म था जिसमें लिखा था कि क्या नाम है, क्या करना चाहते हैं. अगर एक्टिंग कोर्स में सिर्फ 8 सीट थी 2 फॉरेनर्स की, मतलब हजारों लाखों लोग हिंदुस्तान में एक्टिंग कोर्स में जाना चाहते हैं और सिलेक्शन सिर्फ 8.
1: राइट.
0: तो उसमें से मैंने लिखा आइदर एक्टिंग और नथिंग एल्स. नीचे अगर एक्टिंग कोर्स में नहीं मिला तो आप एडिटिंग कर लीजिए, कैमरा कर लीजिए, बाकी के कोर्सेज कर लीजिए. आई सेड नथिंग डूइंग, नो फिल्म अप्रिसिएशन, नथिंग, एक्टिंग ओनली.
1: राइट. सो विल पावर,
0: क्लैरिटी,
1: क्लैरिटी, डिटर्मिनेशन एंड मोस्ट इम्पोर्टेंट सेल्फ कॉन्फिडेंस.
0: ये तो अपने आप को चेक करके आया ना, टेस्ट भी तो किया था.
1: तो डेस्टिनी बनी ना. लेकिन सी, टेस्ट तो बहुत लोग करते हैं. बहुत लोग होंगे जो गुड लुकिंग है, टैलेंटेड है, वॉइस भी अच्छी है, कई बार तो इन्फ्लुएंस भी है औरों का कि सब कर देंगे. लेकिन दिस इज व्हाट आई वांट, बट व्हाट एम आई. अगर सेल्फ कॉन्फिडेंस नहीं है साथ में, और किसी भी चीज के लिए, किसी भी प्रोफेशन के लिए, कोई भी चीज जो आपको अचीव करनी है, उस चीज को अचीव करने के लिए जो क्वालिटीज चाहिए, सिर्फ डिजायर नहीं उस चीज को अचीव करने का, दैट्स व्हाट इट सेज. यू विल नॉट गेट व्हाट यू वांट, यू विल गेट व्हाट यू आर. व्हाट आई वांट, एक डिजायर, एक गोल कि ये दिस इज व्हाट आई वांट, बट आई विल गेट ओनली अकॉर्डिंग टू व्हाट आई एम. सपोज मुझे एक बहुत सुंदर रिश्ता चाहिए, कोई भी पेरेंट चाइल्ड रिश्ता. पेरेंट कहेंगे मुझे बच्चे के साथ एक बहुत सुंदर रिश्ता चाहिए, दिस इज व्हाट आई वांट. लेकिन व्हाट एम आई, बहुत कंट्रोलिंग, बहुत क्रिटिकल बच्चे के प्रति, बहुत पोजेसिव, सफोकेटिंग. तो आई मे वांट बट आई विल नॉट गेट, आई विल गेट व्हाट आई एम. दिस डिफरेंस मेरे को बहुत
0: सुंदर. आई वांट अ फ्रेंडली रिलेशनशिप. If I am friendly,
1: I am accepting, I am non-judgmental. Not only I am friendly. Friendly means kya? I accept my child. मैं critical नहीं हूँ. मैं appreciate करता हूँ. मैं उसका comparison नहीं किसी और के साथ करता सारा दिन. मैं उसको हमेशा motivate करता हूँ. मैं उसको accept करता हूँ. मेरा प्यार उसके प्रति unconditional रहता है. ये सब कुछ मैं करूँगा. Then I will get that relationship what I want. Lekin want hai ki I want a nice relationship. I want a good friendship. Lekin main doubt karta hu. Main ignore karta hu. Main control karta hu. Main reject karta hu. Main criticize karta hu. Na, I want.
0: Aur main wo chahta hu, ye bane jo main chahta hu.
1: Absolutely.
0: Uski choice mein mujhe pasand nahi.
1: Yes, yes. Main dusron ko apne profession
0: ki ho ya shaadi ki ho, ya uthne baithne ki ho, मेरी चॉइस के फ्रेंड्स हो, मेरी चॉइस के तुम गाड़ी चलाओ, मेरी चॉइस के तुम कपड़े पहनो.
1: कंट्रोलिंग ना, उनको एक्सेप्ट नहीं किया, उनको कुछ और बनाने
0: की.
1: व्हाट आई वांट, व्हाट आई एम. सिर्फ वांट से नहीं होगा, क्योंकि बहुत सब मुझे आई वांट दिस, आई वांट दैट, आई वांट दैट. यू विल नॉट गेट इट बाय वांटिंग. इवन अगर आप दिन में यू नो क्यों लॉ ऑफ अट्रैक्शन अगर कहे, वो थॉट बार बार क्रिएट करो, बार बार क्रिएट करो, वो विजुअलाइज करो, उसको कागज पे लिखो, अपने सामने रखो, उसमें कोई डाउट भी मत क्रिएट करो. सपोज आई से आई वांट अ वेरी ब्यूटीफुल रिलेशनशिप, नो डाउट आई वांट, आई वांट, आई वांट. बट व्हाट अबाउट द क्वालिटीज विच आर नीडेड टू क्रिएट अ ब्यूटीफुल रिलेशनशिप. यू वांट टू बी अ वेरी गुड एक्टर. What about the qualities which are needed to become a very good actor? Skills and talents ek baat hai. Skills and talents develop bhi ho jate hai. Lekin quality kya maine develop ki? Jo mujhe wo want mil jaye. To ab jab hum law of attraction ke saath work karenge, hume ye yaad rakhna hoga, my thoughts become destiny. Not my desires become destiny. Not my talent becomes destiny. My thoughts become destiny. तो थॉट को क्लीन करना होगा, थॉट की चेकिंग करनी होगी. आई विल गेट हु आई एम.
0: मेरा एक दोस्त था, बड़ी अच्छी बात उसने कही कि मेरा अस्थमा जाता ही नहीं था. तो मेरी वाइफ ने मुझसे कहा कि चलो वो फलाने फलाने दादर में एक बहुत अच्छा होम्योपैथ है और उसकी दवा में उसकी खा लो तो आप ठीक हो जाएंगे. तो यार अपनी बीवी के सर में दर्द हो गया था, मेरे को मालूम था कि मैं ठीक नहीं होऊंगा, लेकिन मैंने 6 महीने उसके लिए खा ली. मुझे तो ना फेथ भी नहीं था और मुझे मालूम था ठीक नहीं हो. मैं कहा कि देख ला बेकार चीजों में पे. अभी देखो.
1: राइट. क्योंकि ट्रस्ट नहीं किया.
0: नहीं, अभी व्हाट आई एम.
1: राइट.
0: आई वॉन्ट कि मैं ठीक हो जाऊं, लेकिन मुझे मालूम है इससे